आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारण पछि आकाशवाणीको दिउँसोको प्रसारण सेवामा फेरि पनि हाम्रा समस्त नजिकनी टाढाका आदरणीय श्रोताहरूलाई स्वागत अभिनन्दन टक्राउँदछ। दिउँसोको यस प्रसारण सेवामा एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा त अघिल्लो क्रममा अब हामी श्रोताहरूलाई केही क्षण लोकगीत अनि आधुनिक गीत सुनाएर मनोरञ्जन गराउनेछौ। यो पहिलो आधुनिक लोकगीत स्वीकार्नुहोस्।

श्रोताहरू सुनिता श्रीको आवाजमा रहेको यो गीत पेमा लामाको शब्द अनि संगीतमा रहेको यो गीतको अन्त साथै अब भने समय भइसकेको छ समाचारको।

0: गर्यो र अधिकारीहरूलाई त्यस्ता कुकुरहरूलाई आश्रयमा राख्न निर्देशन दियो। उत्तराखण्डका पूर्व मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता भुवन चन्द्र खाण्डुडीको निधन भएको छ। उनी 91 वर्षका थिए। पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको सरकारमा सड़क यातायात तथा राजमार्ग मन्त्री भएर दुईपटक उत्तराखण्डको मुख्यमन्त्री भएर काम गरेका खाण्डुडीको निधनमा उत्तराखण्डका पुष्कर सिंह दामीले अपूर्णीय क्षति भएको बताउनु भएको छ। यसैबीच राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले खाण्डुडीको निधनमा शोक व्यक्त गर्नुभयो। पश्चिम बंगाल सरकारले कोलकाताको आरजीकर मेडिकल कलेज तथा अस्पतालका पूर्व प्रिन्सिपल सन्दीप घोषलाई मुद्दा चलाउन स्वीकृति दिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले एक आधिकारिक आदेश जारी गर्दै ईडीलाई घोषलाई कथित वित्तीय अनियमितता र मनी लन्ड्रिङको आरोपमा मुद्दा चलाउन अनुमति दिएको बताउनुभयो। उहाँले यसअघिको तृणमूल सरकारले लामो समयदेखि जबरजस्ती अनैतिक रूपमा अनुसन्धान प्रक्रिया रोकेको बताउनुभयो। आधिकारिक आदेशका अनुसार पश्चिम बंगालका राज्यपाल आरएन रविले एफआईआर रेकर्ड र तथ्यहरूको जाँच गरेपछि कोलकाताको आरजीकर मेडिकल कलेज र अस्पतालका तत्कालीन प्रिन्सिपल सन्दीप घोषलाई अदालतमा मुद्दा चलाउनु पर्ने निर्णय गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेजिङ भ्रमण सकिएको एक सातापछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता हुने भएको छ। पुटिन आज र भोलि चीनको भ्रमणमा रहनुहुनेछ। एकातिर बेजिङ अमेरिकासँग स्थिर सम्बन्ध कायम राख्न चाहन्छ र रूससँग पनि बलियो सम्बन्ध राख्न चाहन्छ। पुटिन र सी जिनपिङ बीच दुई देशबीचको आर्थिक सहकार्यका साथ महत्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूबारे छलफल हुने जनाएको छ। 2001 भएको चीन रूस मैत्री सन्धिको 25 वार्षिक उत्सवको अवसर पारेर पुटिनको यो भ्रमण हुँदैछ। क्यालिफोर्नियाको एक अदालतले अरबपति एलन मस्क र ओपन एआई बीच चलिरहेको कानूनी विवादमा ओपन एआईको पक्षमा फैसला गरेको छ। ओकल्याण्डको संघीय अदालतमा जुरीहरूले सर्वसम्मतिले एक सहमतिका साथ मस्कले मुद्दा बनाउन धेरै ढिलो भएको बताएका छन्। यसका साथै अदालतले मस्कको दावीलाई पनि खारिज गरेको छ, जसमा उनले ओपन एआईले मानवताको भलाइका लागि काम गर्ने आफ्नो प्रारम्भिक वाचाबाट पछि हटेको थिए। मौसम विभागले राष्ट्रिय राजधानीमा तीन दिनका लागि भीषण गर्मीको लागि यलो अलर्ट जारी गरिएको छ। विभागका अनुसार दिल्लीका केही स्थानमा दिउँसो भीषण गर्मी हुन सक्ने अनुमान गरिएको छ।
1: विभाग के अनुसार दिल्ली में आज का अधिकतम तापमान 43 से 45 डिग्री सेल्सियस दर्ज किया गया है। कल मौसम विभाग के रिज क्षेत्र स्टेशन पर 44.6 डिग्री सेल्सियस, सफदरजंग स्टेशन पर 43.4 डिग्री सेल्सियस, लोदी रोड स्टेशन पर 43.8 डिग्री सेल्सियस और पालम स्टेशन पर 43.5 डिग्री सेल्सियस तापमान दर्ज किया गया था। प्रिया की रिपोर्ट के साथ समाचार कक्ष से मैं आकर्षिता सिंह।
0: उत्तर प्रदेशमा अर्को हप्ता भीषण गर्मीको लहरका लागि ओरेन्ज अलर्ट जारी गरिएको छ। राज्यमा बान्दा लगातार दोस्रो दिन सबैभन्दा तातो स्थान बनेको छ, जहाँ अधिकतम तापक्रम 47 डिग्री सेल्सियस रहेको छ। मुख्यमन्त्री योगी आदित्यनाथले जिल्ला अधिकारी, स्वास्थ्य विभाग, बिजुली विभाग र राहत एजेन्सीहरूलाई सतर्क रहन निर्देशन दिनुभयो। इण्डियन प्रिमियर लीग क्रिकेटमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच म्याच हुनेछ। खेल जयपुरमा साँझ 7:30 शुरू हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी ओस्लोमा हुने तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच राष्ट्रहरूको भ्रमणको अन्तिम चरणमा आज साँझ इटालीको राजधानी रोम पुग्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा छत्तीसगढको जगदलपुरमा केन्द्रीय क्षेत्रीय परिषदको एक उच्चस्तरीय बैठक सम्पन्न भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भियतनामका राष्ट्रपति तो लामसँग भेटवार्ता गर्नुभयो अनि मौसम विभागले राष्ट्रिय राजधानीमा तीन दिनका लागि भीषण गर्मीको लागि यलो अलर्ट जारी गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
2: अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विषय छ भारत नेदरल्यान्ड सम्बन्धमा प्रगति। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 15 मईदेखि 17 मई 2026 नेदरल्यान्ड्सको भ्रमण गर्नुभयो। प्रधानमन्त्रीको नेदरल्यान्ड्सको यो दोस्रो भ्रमण हो। यसअघि प्रधानमन्त्री मोदीले वर्ष 2017 नेदरल्यान्डको भ्रमण गर्नुभयो।

0: थियो यो भ्रमण दुई देश माझ द्विपक्षीय सम्बन्धको महत्वपूर्ण मोडमा भएको छ। विगत केही वर्षहरूमा व्यापार लगानी र जल कृषि र स्वास्थ्यका साथै आम नागरिक बीचको सम्बन्धका परम्परागत क्षेत्रहरू जल कृषि र स्वास्थ्यका क्षेत्रहरूमा भारत नेदरल्यान्ड साझेदारी निकै गहिरो भएको छ। हालैका वर्षहरूमा प्रविधि नवीनता रक्षा सुरक्षा नवीकरणीय ऊर्जा शिक्षा र समुद्री क्षेत्रमा सहयोग विस्तार भएको छ। दुवै पक्षले हालै सेमिकन्डक्टर र क्रिटिकल इमर्जिङ टेक्नोलोजीमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। भारतका शीर्ष टेक्नोलोजी संस्थानहरू जस्तै आईआईटी र नेदरल्यान्डका संस्थानहरू उद्योगद्वारा समर्थित संस्थानहरूबीच स्थानगत सहकार्य पनि छ। नेदरल्यान्ड्स युरोपियन युनियनको सबैभन्दा ठूलो लगानीकर्ता हो र भारतमा समग्रमा चौथो ठूलो लगानीकर्ता हो, जसको कुल लगानी मात्र 55 अरब डलर भन्दा बढी छ। विशेष गरी निर्यातको लागि युरोपियन युनियनको तेस्रो ठूलो गन्तव्य हो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। उहाँलाई सहित भारतीय डायस्पोरा र भारतका मित्रहरूको ठूलो भेलाले उहाँलाई न्यानो स्वागत गर्यो। सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले उत्साहजनक र न्यानो स्वागतका लागि प्रशंसा व्यक्त गर्नुभयो। उहाँले डच समाजमा भारतीय डायस्पोराको योगदान र भारत र नेदरल्यान्ड बीच मित्रताको जीवित सेतुको रूपमा काम गरेकोमा प्रशंसा गर्नुभयो। उहाँले भारतसँग सुरिनामी हिन्दुस्तानी समुदायको गहिरो र स्थायी ऐतिहासिक सम्बन्धको पनि स्मरण गर्नुभयो र उनीहरूको समृद्ध सांस्कृतिक विरासतलाई पुस्तौंदेखि संरक्षण र उत्सव मनाउन उनीहरूको प्रयासको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री मोदीले प्रकाश पार्नुभयो कि प्रौद्योगिकी क्षेत्रमा ठूलो संख्यामा भारतीय पेशेवरहरू र डच विश्वविद्यालयमा भारतीय विद्यार्थीहरूको बढ्दो संख्या, विशेष गरी नवीनता सञ्चालित क्षेत्रहरूमा दुई देशहरू बीचको देशबीचको जनस्तरको घनिष्ठ सम्बन्धमा नयाँ जीवन्तता ल्याइरहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्डसँग द्विपक्षीय सहयोग निरन्तर विस्तार भइरहेको र प्राविधिक र नवीनता प्रमुख क्षेत्रका रूपमा देखा परेको बताउनुभयो। उहाँले दुई देशहरू बीचको बलियो र बढ्दो व्यापार र आर्थिक सम्बन्धलाई जोड दिनुभयो। नेदरल्यान्ड्स युरोपमा भारतको सबैभन्दा ठूलो निर्यात गन्तव्यहरूमध्ये एक हो। उहाँले भन्नुभयो, भारत युरोपियन युनियन स्वतन्त्र व्यापार सम्झौताले दुवै पक्षका लागि नयाँ अवसरहरू खोल्नेछ। प्रधानमन्त्रीले 2047 सम्ममा विकसित देश विकसित भारत बनाउनका लागि भारतमा भइरहेको विकास र प्रगतिको बारेमा प्रकाश पार्नुभयो। उहाँले पूर्वाधार निर्माण स्वच्छ ऊर्जा र डिजिटल प्रणालीमा व्यापक प्रगतिको माध्यमबाट भारतमा चलिरहेको रूपान्तरणको मात्रा र गतिलाई उल्लेख गर्नुभयो। उहाँले जोड दिनुहुँदै भन्नुभयो, भारतले आत्मविश्वासको साथ आफ्नो भविष्य निर्माण गरिरहेको छ, जबकि विश्वव्यापी वृद्धि र समृद्धिमा योगदान पुर्याइरहेको छ। प्रधानमन्त्री मोदीले भारत सरकार विदेशमा
1: आकाशवाणी सिलीगुडी अनुष्ठान प्रचारित হচ্ছে মিডিয়াম ওয়েব 711 কিলোহার্টজ প্রচার তরঙ্গে। এখন শুরু হচ্ছে শাস্ত্রীয় সঙ্গীতের অনুষ্ঠান গান পরম্পরা। আজ এই অনুষ্ঠানে শুনবেন বাঁশি শিল্পী রাকেশ চৌরাশিয়া। রাগ ভীম পলাশী।

0: यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि सिलगढ़ी आउनुहुनेछ। वहाँले उत्तरकन्यामा एउटा महत्वपूर्ण प्रशासनिक बैठक गर्नुहुनेछ। तृणमूल कंग्रेसका उम्मेद्वार जहाँगीर खानले फाल्टा विधानसभा क्षेत्रमा पुनर्मतदानबाट आफ्नो नाम फिर्ता लिने घोषणा गर्नुभएको छ। पुनर्मतदान 21 मईमा हुनेछ। पश्चिम बंगाल सरकारले वित्तीय अनियमितता मामिलामा आरजीकर मेडिकल कलेजका पूर्व प्राचार्य सन्दीप घोष विरूद्ध मुद्दा चलाउन अनुमति दिएको छ। राज्य सरकारले समयसीमा सकिएर मनोनित प्रशासकहरूको भरमा चलिरहेको नगरपालिकाहरूलाई अब महकुमा शासकको अधीनमा रहने जनाएको छ र भारतीय जनता पार्टीको आयोजनामा खरसाङमा विजय उत्सव भव्य रूपमा आयोजना गरियो। अब समाचार विस्तारमा। राज्यमा राजनैतिक परिवर्तनपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी पहिलो पटक उत्तर बंगालको भ्रमणमा आउँदै हुनुहुन्छ। वहाँले भोलि सिलगढ़ी आउनुहुनेछ। साथै उत्तरकन्यामा एउटा महत्वपूर्ण प्रशासनिक बैठक गर्नुहुनेछ। प्रशासनिक सूत्रहरू अनुसार यस बैठकमा उत्तर बंगालका विभिन्न जिल्लाका वरिष्ठ अधिकारीहरू सामेल हुनेछन्। बैठकमा कानून व्यवस्थाको स्थिति, सरकारी योजनाहरूको प्रगति र क्षेत्रीय विकाससित सम्बन्धित कयौं महत्वपूर्ण मुद्दाहरूमा चर्चा गरिनेछ। मुख्यमन्त्रीको भ्रमणलाई लिएर तयारी तीव्र गतिमा भइरहेको छ। उत्तरकन्या परिसरलाई फ्ल्याक्स, फेस्टुन र अन्य सजावटले सजाइएको छ। यसका साथै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। आज धेरै वरिष्ठ भाजपा नेताहरू उत्तरकन्या पुगे र तयारीको समीक्षा गरे। उत्तर बंगालको विकास र प्रशासनिक गतिलाई तीव्र पार्ने सन्दर्भमा यो बैठक महत्वपूर्ण सिद्ध हुन सक्ने राजनीतिक विश्लेषकहरूको भनाई छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको नयाँ सरकारले राज्यमा भ्रष्टाचार मुक्त र पारदर्शी प्रशासन प्रदान गर्ने दिशामा ठूलो प्रशासनिक कदम चालेको छ। राज्य सरकारले पश्चिम बंगाल सिभिल सेवाका कयौं अधिकारीहरूलाई मन्त्रीहरूको कार्यकारी सहायकको रूपमा नियुक्त गरेको छ। राज्य कार्मिक र प्रशासनिक सुधार विभागले जारी गरेको अधिसूचनामा अधिकारीहरूलाई तत्काल नयाँ जिम्मेवारी लिन निर्देश दिइएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको बीजेपी सरकारले तृणमूल सरकारका अवधि केन्द्र र राज्यका विभिन्न परियोजनाहरूमा धोखाधड़ीको आरोपको जाँच गर्न एक आयोग गठन गरेको छ। नयाँ सरकारको दोस्रो मन्त्रीमण्डलको बैठक हिजो भएको थियो। बैठकमा आयोग गठन गर्ने निर्णय गरियो। यस्तै पछिल्ला केही वर्षमा महिला तथा बाल बालिकामाथि भएका अत्याचारको जाँच गर्न दोस्रो आयोग गठन गरिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो राज्य सचिवालय नवन्नामा पत्रकार सम्मेलन गरी यी दुई आयोग गठनको घोषणा गर्नुभयो।
1: पश्चिम बंगाल सरकार की कैबिनेट में हमारी जो चुनाव के दौरान जो कमिटमेंट था ऑनरेबल सेंट्रल यूनियन होम मिनिस्टर एंड कोऑपरेशन मिनिस्टर रिस्पेक्टेड अमित शाह जी ने डिक्लेयर किया था कि अगर भाजपा सरकार आएगा तो दो कमीशन होगा, एक इंस्टीट्यूशनल करप्शन के खिलाफ और दूसरा हमारी जो हमारी गर्ल चाइल्ड से लेकर हमारी वोमेन के ऊपर जो अत्याचार हुआ है उसके खिलाफ। आज कैबिनेट ने मंजूरी दे दिया और दो रिटायर्ड कलकत्ता हाईकोर्ट के जज भी कंसेंट दे दिया। एक कमीशन का चेयरमैन और जो इंस्टीट्यूशनल करप्शन है उसका चेयरमैन होगा एक्स जस्टिस रेस्पेक्टेड विश्वजीत बासु मिंगर मेंबर सेक्रेटरी हमारे एडीजी रैंक का सीनियर आईपीएस ऑफिसर काम का आदमी जयरमन साहब और दूसरा एट्रोसिटी अगेंस्ट वोमेन उनका चेयरपर्सन रिटायर्ड जस्टिस रेस्पेक्टेड ऑनरेबल समाप्ति चैटर्जी और उनका मेंबर सेक्रेटरी हमारे एडीजी रैंक का आईपीएस ऑफिसर बंगाल में बहुत पॉपुलर आईपीएस ऑफिसर दमयंत सिंह जी। ये काम 5 जून से चालू करेगा और हम लोग उम्मीद कर रहा है 1-1.5 महीने के अंदर कुछ रिकमेंडेशन भी आ जाएगा।
0: सिलगढ़ी वर्धमान रोडमा नवनिर्मित फ्लाईओवर चाँडै उद्घाटनको तयारीमा छ। सिलगढ़ी पुलिस कमिश्नरेटको ट्राफिक विभागले आधिकारिक उद्घाटन हुन अघि हिजो फ्लाईओवरको परीक्षण गर्यो। यस परीक्षण रन मार्फत ट्राफिक आवागमनको उपयोगिता र ट्राफिक प्रबन्धनका विभिन्न पक्षहरूको जाँच गरियो। उल्लेखनीय छ, मुख्यमन्त्री शुभेन्दु अधिकारीको भोलि हुने उत्तर बंगाल भ्रमण अवधि फ्लाईओवरको उद्घाटन हुने सम्भावना रहेको छ।
2: सिलगढ़ी पुलिस कमिश्नरेट को ट्राफिक विभाग ने आधिकारिक उद्घाटन हुनअघि हिज फ्लाईओवर को परीक्षण गर्यो। यस परीक्षण रन मार्फत ट्राफिक आवागमन को उपयोगिता र ट्राफिक प्रबन्धन का विभिन्न पक्षहरूको जाँच गरियो। उल्लेखनीय छ, मुख्यमन्त्री शुभेन्दु अधिकारीको भोलि हुने उत्तर बंगाल भ्रमण अवधि फ्लाईओवर को उद्घाटन हुने सम्भावना सूत्रले जनाएको छ। यस सम्बन्धमा डीसीपी ट्राफिक काजी शमसुद्दीन अहमदले हिजो फ्लाईओवर को निरीक्षण गरिएको अनि यस सम्बन्धमा विस्तृत प्रतिवेदन तयार पारेर सम्बन्धित विभागमा पठाइने बताउनुभयो। सारण मंगर, आकाशवाणी समाचार, खरसाङ।
0: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। पश्चिम बंगालमा तृणमूल कंग्रेसका उम्मेद्वार जहाँगीर खानले आज फाल्टा विधानसभा क्षेत्रमा हुने आगामी पुनर्मतदानबाट आफ्नो नाम फिर्ता लिने घोषणा गर्नुभएको छ। श्री खानले वहाँको यो कदम क्षेत्रमा शान्ति र विकासले प्रेरित भएको बताउनुभयो। वहाँले फाल्टाको लागि भाजपा नेतृत्वमा रहेको नयाँ सरकारको विशेष प्याकेजको सराहना गर्नुभयो। यसैबीच तृणमूल कंग्रेसले फाल्टा पुनर्मतदानबाट आफ्नो नाम फिर्ता लिने जहाँगीर खानको निर्णय उनको व्यक्तिगत निर्णय भएको र यसमा पार्टीको कुनै सरोकार नभएको बताएको छ। मतगणना 24 मईमा हुनेछ। निर्वाचन आयोगले व्यापक धाँधली भएको भन्दै 29 अप्रेलमा भएको चुनावलाई रद्द घोषणा गरेको थियो र 21 मईमा सबै 285 बुथमा पुनः मतदान गर्न आदेश दिएको थियो। मतगणना 24 मईमा हुनेछ। श्री खानले आफ्नो नाम फिर्ता लिएपछि अब भाजपाका देवांशु पाण्डा, कंग्रेसका अब्दुल रज्जाक मोल्ला र सीपीआईएमका शम्भुनाथ कुर्मी बीच प्रतिस्पर्धा हुनेछ। पश्चिम बंगाल सरकारले आरजीकर मेडिकल कलेज तथा अस्पतालका पूर्व प्राचार्य सन्दीप घोष विरूद्ध मुद्दा चलाउन प्रवर्तन निदेशालयले अनुमति दिएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले घोष विरूद्ध कथित वित्तीय अनियमितता र मनी लन्ड्रिङको आरोपमा मुद्दा चलाउन निदेशालयलाई अनुमति दिने आधिकारिक आदेश जारी गर्नुभएको छ। श्री अधिकारीले भन्नुभयो, विगतको तृणमूल कंग्रेस सरकारले यस मामिलाको जाँच प्रक्रियालाई लामो समयसम्म बलजफ्ती र अनैतिक रूपमा रोकेको थियो। यो मामिला एक प्रशिक्षु डाक्टरसित दुष्कर्म र हत्यासित सम्बन्धित छ। सीबीआईले 29 नोभेम्बर 2025 आरजीकर मेडिकल कलेज र अस्पतालमा वित्तीय अनियमितताको सम्बन्धमा आरोप पत्र दर्ता गरेको थियो। कलकत्ता उच्च न्यायालयले आज आरजीकर मेडिकल कलेज तथा अस्पतालमा एक महिला चिकित्सकसित दुष्कर्म र हत्या मामिलाको सुनवाईको क्रममा केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईलाई महत्वपूर्ण निर्देश दिएको छ। अदालतले भनेको छ, अस्पतालको सेमिनार हल लगायत सबै स्थानहरू जुन जाँचको लागि सिल गर्न आवश्यक छ तत्काल सिल गरिनुपर्छ। सुनवाईको क्रममा न्यायमूर्ति शम्पा सरकार र न्यायमूर्ति तीर्थंकर घोषको खण्डपीठले सीबीआईलाई आरजीकर अस्पतालको घटनास्थलको सील खोलिएको छ कि छैन भनेर प्रश्न उठायो। न्यायालयले मामिलासित जोडिएको घटनास्थललाई सुरक्षित राख्नु महत्वपूर्ण रहेको बताएको छ। मामिलाको आगामी सुनवाई बिहीबार निर्धारित गरिएको छ। कोलकाता नगर निगमले तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीसित सम्बन्धित दुई ठेगानाहरूमा अवैध निर्माणलाई लिएर नोटिस जारी गरेको छ। यसमध्ये एउटा नोटिस अभिषेककी आमा लता ब्यानर्जीको नाममा पठाइएको छ भने दोस्रो नोटिस लिप्स एण्ड बाउन्स नामक संस्थालाई जारी गरिएको छ, जसलाई अभिषेक ब्यानर्जीसित सम्बन्धित संगठन मानिन्छ। यो समाचार न्यूज अन एआईआर मोबाइल एप र युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। राज्य सरकारले एक अधिसूचना जारी गर्दै समय सीमा सकिएर मनोनित प्रशासकहरूको भरमा चलिरहेको नगरपालिकाहरूलाई अब महकुमा शासकको अधीनमा रहने जनाएको छ। यसै क्रममा चुनावपछि नयाँ बोर्ड अफ काउन्सिलर काउन्सिलर बोर्ड गठन नभएसम्म खरसाङ मिरिक कालेबुङ र बुनियादपुर नगरपालिकाको प्रशासकका रूपमा महकुमा शासक एसडीओ नियुक्त गरेको छ। यो अधिसूचना नगरपालिका मामिला विभागद्वारा तत्काल प्रभाव रहने बताइएको छ। भारतीय जनता पार्टीको आयोजनामा खरसाङमा विजय उत्सव विराट रैलीको साथमा आज भव्य रूपमा आयोजना गरियो। कार्यक्रममा राजु विष्ट, नवनिर्वाचित विधायक सुनाम लामा र भाजपा जिल्ला अध्यक्ष संजीव लामा लगायत गठबन्धन दलका सदस्यहरूको विशेष रूपमा उपस्थिति रहेको थियो। सुन्नुहोस् एक रिपोर्ट।
5: यस विजय र्याली खरसाङको टुरिस्ट लजबाट शुरू भएर राष्ट्रिय राजमार्ग 110 हुँदै अस्पताल मोडबाट हिलकाट रोड भएर खरसाङ बजार परिक्रमा गर्दै मोटर स्ट्यान्डसम्म पुगेको थियो। मोटर स्ट्यान्डमा पुगेर विजय र्याली पदसभामा परिणत भयो, जहाँ वक्ताहरूले यसपालिको विधानसभा चुनावमा खरसाङ विधानसभा समष्टिको जनताले भारी मतले विजय बनाएकोमा खरसाङका जनतालाई धन्यवाद ज्ञापन गरेका छन्। उक्त र्यालीको अवधि सांसद राजु विष्ट, नवनिर्वाचित विधायक सुनाम लामा र भाजपा जिल्ला अध्यक्ष सञ्जीव लामाले गाडीमा सवार भएर खरसाङका जनतालाई अभिवादन गर्दै धन्यवाद दिएका छन्। यस अवधि जनताले तीनैजनालाई ठाउँ ठाउँमा खदा लगाएर जितको बधाई दिएका छन्। यस विजय र्यालीमा खरसाङमा जय श्री रामको गुञ्जायमान भएको थियो। आकाशवाणी समाचार खरसाङबाट स्नेहा थामी।
0: दार्जीलिङ जिल्ला प्रशासनले आज रंगापानीमा रोड ओभरब्रिज आरओबी निर्माणका लागि अनापत्ति प्रमाणपत्र एनओसी जारी गरेको छ। यो रंगापानी फाँसीदेवा खोरीबारी सिलगढ़ी र उत्तर बंगाल नजिकैका क्षेत्रका बासिन्दाहरूका लागि एउटा महत्वपूर्ण र लम्बित योजना हो, जसको पूर्ण खर्च केन्द्र सरकारद्वारा 79.79 करोड़को लागतमा बेहोरिँदैछ। यसको जानकारी दार्जीलिङका सांसद राजु विष्टले एक सोशियल मीडिया पोस्ट मार्फत दिनुभएको छ। सहारा ट्रस्टको पहलमा कालेबुङमा एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरियो। एसएल भिजन केयर ट्रस्टको तकनिकी सहयोगमा सो शिविर सम्पन्न गरिएको हो। यस शिविरबाट 60 भन्दा अधिक बिरामीहरूले लाभ लिएका छन्। यसैबीच आर्थिक रूपमा विपन्न परिवारका सदस्यहरूलाई निशुल्क चश्मा अनि अन्य सहयोग पनि गरिएको छ। भारतीय जनता युवा मोर्चाका सदस्यहरूले दार्जीलिङ जिल्ला अस्पतालको भ्रमण गरी जिल्ला स्वास्थ्य अधिकारी डीएमओएच का साथ भेटवार्ता गर्दै अस्पतालमा देखिएका विभिन्न समस्याबारे ज्ञापन पत्र बुझाएका छन्। ज्ञापन पत्रमा अस्पतालमा भइरहेको खानेपानी आपूर्तिमा अवरोध, फोहोर प्रबन्धन तथा पार्किङ समस्या जस्ता विषयहरू उल्लेख गरिएको थियो। अस्पताल प्रशासनले भारतीय जनता युवा मोर्चाका पहललाई सकारात्मक रूपमा लिँदै आगामी दिनहरूमा यी समस्याहरू समाधान गर्न आवश्यक सहयोग र समन्वय गर्ने आश्वासन दिएको छ। पेट्रोल र डिजेलको मूल्य आज लगभग 90 पैसा प्रति लिटरले बढाइएको छ, जुन एक साता भन्दा कम समयमा दोस्रो बढोत्तरी हो। दिल्लीमा पेट्रोलको मूल्य अब 98.64 रुपियाँ प्रति लिटर भएको छ भने डिजेलको मूल्य 91.58 रुपियाँ भएको छ। मुम्बईमा पेट्रोल 107.59 रुपियाँ र डिजेल 94.08 रुपियाँ प्रति लिटरले बिक्री भइरहेको छ। कोलकातामा पेट्रोलको मूल्य 109.70 रुपियाँ र डिजेलको 96.07 रुपियाँ भएको छ। चेन्नईमा पेट्रोलको मूल्य 104.49 रुपियाँ र डिजेलको 96.11 रुपियाँ प्रति लिटर भएको छ। यो बढोत्तरी इरान संघर्ष र होर्मुज जलडमरू मध्यमा अवरोधका बीच विश्वव्यापी काँचो तेलको मूल्यमा भएको तीव्र वृद्धिपछि भएको हो। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि सिलगढ़ी आउनुहुनेछ। उहाँले उत्तरकन्यामा एउटा महत्वपूर्ण प्रशासनिक बैठक गर्नुहुनेछ। तृणमूल कंग्रेसका उम्मेद्वार जहाँगीर खानले फाल्टा विधानसभा क्षेत्रमा पुनर्मतदानबाट आफ्नो नाम फिर्ता लिने घोषणा गर्नुभएको छ। पुनर्मतदान 21 मईमा हुनेछ। पश्चिम बंगाल सरकारले वित्तीय अनियमितता मामिलामा आरजीकर मेडिकल मेडिकल कलेजका पूर्व प्राचार्य सन्दीप घोष विरूद्ध मुद्दा चलाउन अनुमति दिएको छ। राज्य सरकारले समय सीमा सकिएर मनोनित प्रशासकहरूको भरमा चलिरहेको नगरपालिकाहरूलाई अब महकुमा शासकको अधीनमा रहने जनाएको छ र भारतीय जनता पार्टीको आयोजनामा खरसाङमा विजय उत्सव भव्य रूपमा आयोजना गरियो। यसका साथै समाचार पूरा भयो।
6: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েব 711 কিলোহার্টজে এবং নিউজ অন এআইআর অ্যাপের মাধ্যমে। এখন শুনবেন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। আজকের প্রথম শিল্পী কিশোর কুমার, ছায়াছবির নাম মেরে জীবন সাথী।